समय दिउँसोको ठिक 2:30 अनि 21 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले सुन्दै हुनुहुन्छ एफएम 103.5 MHz आकाशवाणीको नेपाली प्रसारण सेवालाई। अघिल्लो क्रममा अब हामी प्रस्तुत गरिरहेका छौँ आधुनिक गीतहरू उदय सोताङ अनि मनिला सोताङको आवाजमा। शब्दहरू गणेश थापा मङ्गरको अनि सङ्गीत उदय सोताङकै।

0: श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो गणेश थापा मङ्गरको शब्द अनि उदय सोताङको सङ्गीतमा उदय सोताङकै आवाजमा केही आधुनिक गीतहरू. अब समय भएको छ समाचारको.
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामेबाट सुन्नुहोस्. सुरुमा मुख्य समाचार. राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ. प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 3 दिवसीय सेसल्स यात्रा सफलतापूर्वक पूरा गर्नुभएपछि स्वदेशको लागि प्रस्थान गर्नुभएको छ. सर्वोच्च न्यायालयले आज श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्राप्त दानमा कथित वित्तीय अनियमितताहरूको अदालतको निगरानीमा जाँच अनि फोरेन्सिक अडिटको माग रहेको जनहित याचिकामाथि तत्काल सुनवाई गर्नबाट अस्वीकार गरेको छ. श्री अमरनाथजी यात्रा जम्मू काश्मीरमा 3 जुलाईदेखि सुरु हुन गइरहेको छ र मौसम विभागले भोलिसम्म पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ. अब समाचार विस्तारमा. राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ. यस अवसरमा राष्ट्रपतिले सशस्त्र बलहरू, केन्द्रीय सशस्त्र पुलिस बलहरू अनि राज्य तथा केन्द्र शासित प्रदेशहरूका पुलिसकर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुहुनेछ. यो पुरस्कार असाधारण बहादुरीको प्रदर्शन गर्ने सैनिकहरूलाई दिइन्छ. यस सम्मानले देशको आतंकवाद, उग्रवाद अनि सीमावर्ती क्षेत्रहरूमा चुनौतीहरू विरूद्ध निरन्तर लडाईँलाई पनि दर्शाउँदछ. साथै विमानन, समुद्री अभियानहरू अनि मानवीय मिशनहरूमा देखाइएको असाधारण बहादुरीलाई पनि मान्यता दिइन्छ. यसअघि राष्ट्रपतिले यसै महिनाको 8 तारिक राष्ट्रपति भवनमा

0: लागू गरिएको छ। यस अन्तर्गत निर्दिष्ट प्रक्रियात्मक अथवा नियामक नियमहरूको पहिलो पटक उल्लङ्घन गर्ने व्यवसायीहरू विरुद्ध दण्डात्मक कार्यवाही अघि उनीहरूलाई आफ्नो भूल सुधार्ने अवसर दिइनेछ। उपभोक्ता मामला मन्त्रालयले बताए अनुसार यस सुधारको उद्देश्य व्यापार सुगमतालाई बढावा दिन, स्वैच्छिक अनुपालनलाई प्रोत्साहित गर्न, अनावश्यक मुद्दाहरूलाई कम गर्न अनि विश्वास आधारित नियामकीय ढाँचालाई सशक्त बनाउनु हो। मन्त्रालय अनुसार नयाँ व्यवस्था अन्तर्गत विधिक मापन अधिकारीले सम्बन्धित संस्थानलाई सुधार सूचना जारी गरी कमीहरूलाई समाप्त गर्नका लागि उचित समय दिनेछन्। यदि निर्धारित अवधिभित्र सुधार गरिए दण्डात्मक अनि कानुनी कार्यवाही गरिने छैन। यद्यपि घरिघरि नियमहरूको उल्लङ्घन, धोकाधड़ी अनि उपभोक्ता हितहरूलाई प्रभावित गरिएको मामलामा कडा कार्यवाही गरिनेछ। मध्य गुजरात क्षेत्रमा केन्द्रित दुई दिवसीय भाइब्रेन्ट गुजरात क्षेत्रीय सम्मेलनको आज बडोदरा स्थित जीएसएफसी विश्वविद्यालयमा प्रारम्भ भएको छ। सम्मेलनको उद्घाटन गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल अनि केन्द्रीय आवास एवं शहरी मामलाहरू एवं विद्युत मन्त्री मनोहर लालको उपस्थितिमा भयो। यस अवसरमा केन्द्रीय मन्त्री मनोहर लालले औद्योगिक विकासलाई गति दिनमा विद्युत क्षेत्रको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो। मौसम विभागले भोलिसम्म पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, केरलम अनि माहेमा आगामी बुधबारसम्म तीव्र वर्षाको सम्भावना व्यक्त गरेको छ। आगामी 3-4 दिनमा दक्षिण पश्चिम मनसुनको उत्तरी अरब सागरका केही भागहरू, गुजरात, मध्यप्रदेश, छत्तिसगढ, झारखण्ड, बिहार, उत्तर प्रदेश अनि उत्तराखण्डका केही भागहरूमा यस्तै मौसम बनिरहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 3-दिवसीय सेसेल्स यात्रा सफलतापूर्वक पूरा गर्नुभएपछि स्वदेशको लागि प्रस्थान गर्नुभएको छ। सर्वोच्च न्यायालयले आज श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्राप्त दानमा कथित वित्तीय अनियमितताहरूको अदालतको निगरानीमा जाँच अनि फोरेन्सिक अडिटको माग रहेको जनहित याचिकामाथि तत्काल सुनवाई गर्नबाट अस्वीकार गरेको छ। श्री अमरनाथजी यात्रा जम्मू काश्मीरमा 3 जुलाईदेखि सुरु हुन गइरहेको छ। र मौसम विभागले भोलिसम्म पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रसारणपछि अब श्रोताहरूलाई सुनाउन लागिरहेका छौ लोकगीत गोविन्द छेत्रीको आवाजमा।

नमस्कार श्रोतागण, अब सुन्नुहोस् समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन की बात कार्यक्रमको 135 संस्करणमा साझा गर्नुभएका सफलताका केही रोचक कथाहरू। आलेख हो, विदेश सेवा डेस्क, आकाशवाणी समाचार एकांश नयाँ दिल्लीको, अनि अनुवाद तथा वाचन अशोक चौरसियाको। मन की बात को यो 135 संस्करण में प्रधानमंत्री नरेन्द्र मोदी ने राष्ट्र र राष्ट्र का नागरिकहरुका सफलता का केही रोचक कथाहरु साझा गर्नुभयो। श्री मोदी ने साल 2026 को लगभग 6 महीना बीतिसक्यो र यस अवधि देशले उल्लेखनीय उपलब्धिहरु हासिल गरेको उल्लेख गर्नुभयो। केवल एक साता अघि उहाँले भारतीय नौसेना जहाजहरु आईएनएस दुनागिरी, आईएनएस संशोधक, आईएनएस अग्रयलाई भारतीय नौसेनाको बेडामा सामेल गर्ने कार्यक्रममा आफू सहभागी बनेको उल्लेख गर्नुभयो, जुन जहाजहरूको डिजाइनदेखि लिएर कमिसनिङसँग पूर्ण स्वदेशी थियो। उहाँले यसै जुन महिनामा उड्डयन क्षेत्रमा पनि देशले ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै भारतमा निर्मित स्वदेशी C-295 विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको उल्लेख गर्नुभयो र भारतमा यस्ता 40 विमानहरूको निर्माण हुन गइरहेको उल्लेख गर्नुभयो। उहाँले सूक्ष्म, साना र मध्यम उद्यमहरू र एरो स्पेस क्षेत्रमा दुवैले नयाँ बल प्राप्त गरिरहेको उल्लेख गर्नुभयो। रोजगारीका अवसरहरू बढिरहेका छन् अनि आत्मनिर्भर भारतको दृष्टिकोणले गति लिइरहेको उल्लेख गर्नुभयो। जुन महिनामा डिआरडिओले स्वदेशी क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको उल्लेख पनि गर्नुभयो। प्रधानमन्त्रीले 21 जुन अन्तर्राष्ट्रिय योग दिवसको उल्लेख गर्दै भन्नुभयो, यसपालि विश्वभरि 2500 भन्दा बढी स्थानहरूमा अन्तर्राष्ट्रिय योग दिवसहरू पालन गरियो। उहाँले विश्व योगासन च्याम्पियनसिप अहमदाबादमा आयोजित गरिएको उल्लेख गर्नुभयो, जहाँ भारतले 102 स्वर्ण पदकसहित 114 पदक जितेको थियो। भारत शीर्ष स्थान अगोटेको थियो। श्री मोदीले यो उत्कृष्ट प्रदर्शनका लागि सबै भारतीय खेलाडीहरूलाई बधाई पनि दिनुभयो। प्रधानमन्त्री मोदीले

विशेष उल्लेख गर्दै भन्नुभयो, कुनै पनि राष्ट्रको आत्मा त्यस देशका जनता हुन्। जब कुनै महान राष्ट्रका जनताले संकल्प गर्छन्, कसैले पनि तिनीहरूलाई आफ्नो लक्ष्यमा पुग्नबाट विचलित गर्न सक्दैनन्। प्रधानमन्त्रीले एउटा घटना साझा गर्दै भन्नुभयो, हाम्रो देशमा जन्मदिन, विवाह र अन्य उत्सवहरूसँग बाँडिन्छ तर अरूलाई उपहार दिइन्छ। महाराष्ट्रको नान्देड जिल्लाको बहादुरपुरा गाउँको पेटकर परिवारले आफ्नो विवाहको अवसरमा 3,500 व्यक्तिहरूलाई 1,00,000 दुर्घटना बिमा गरिदिएको विशेष उल्लेख पनि गर्नुभयो। पश्चिम एसियाका घटनाहरूको बेला श्री मोदीले देशका नागरिकहरूसित सुन नकिन्ने र विदेशमा छुट्टीहरू मनाउन नजाने अनुरोध गरेकोलाई देशका मानिसहरूले पालन गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। कार पुलिङ गरी मेट्रो बस सेवाको प्रयोग गर्ने आग्रह गरेकोलाई पनि मानिसहरूले पालन गरेकोमा सबैलाई सहभागिता दिएकोमा शुभकामना र बधाई दिनुभयो। उहाँले भन्नुभयो, अन्धविश्वास हजारौँ वर्षदेखि चलिआएको एउटा पुरानो घटनाक्रम हो र असमको हर्गिला चराबारे यस्तै एउटा अन्धविश्वासको धारणा थियो, जुन एक दुर्लभ चरा हो र यसले हामीलाई हाम्रो परिवेश सफा राख्नुमा मद्दत गर्दछ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो सामूहिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ, एफएम 103.5 मेगा हर्जमा। साथै हामीलाई श्रोताहरूले दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्युज एन्ड एआईआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ।

श्रोताहरू, समय अपराह्न 3 बजी सकेको छ र अघिल्लो क्रममा अब हामी केही क्षण श्रोताहरूलाई मनोरञ्जन गराउनेछौँ फिल्मी गीतहरू सुनाएर। आज हामीले एकै फिल्म फनी खानबाट लिएका छौँ केही फिल्मी गीतहरू। त यो पहिलो गीत स्वीकार्नुहोस् सुनिधि चौहानको आवाजमा, तनिक्स बाक्सीको सङ्गीत अनि इर्सात कामिलको शब्दहरूमा।

आकाशवाणीको नेपाली प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फिल्मी गीतहरू। यो अघिल्लो फिल्म गीत रहेको छ फनेखा फिल्मबाट नै अमित त्रिवेदीको आवाजमा, अमित त्रिवेदीकै सङ्गीत अनि इर्शाद कामिलको शब्दहरूमा।

0: तेन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एकै फिल्म फन्नी खानका गीतहरू, र यो अन्तिम गीत रहेको थियो मनाली ठाकुरको आवाजमा अमित त्रिवेदीकै सङ्गीत अनि इर्साद कामिलको शब्दहरूमा।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नो लोकप्रिय मासिक रेडियो कार्यक्रम मन की बातको 135 संस्करणमा असमको प्रसिद्ध वन्यजीव संरक्षणवादी एवं हर्गिला गर्लको नामले विख्यात डाक्टर पूर्णिमा देवी वर्मनको मुक्त कण्ठले प्रशंसा गर्नुभयो। उहाँले सङ्कटग्रस्त ग्रेटर एडजुटेन्ट स्टार्क हर्गिलाको संरक्षणमा उनको उल्लेखनीय योगदानलाई देशको लागि प्रेरणादायी बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, डाक्टर पूर्णिमा देवी वर्मनले वर्ष 2007 गौहाटी विश्वविद्यालय विद्यालयमा शोध अवधि गैर सरकारी संस्थान आरण्यकको सहयोगले हर्गिला आर्मी अभियानको सुरुवात गर्नुभएको हो। उहाँले ग्रामीण महिलाहरूलाई साथ लिएर पर्यावरण संरक्षण अनि जैव विविधताप्रति जागरूक गराउनुभयो तथा समाजमा यो पक्षीप्रति सकारात्मक सोच विकसित गर्नुभयो। डाक्टर बर्मनको प्रयासले वर्ष 2007 पचारिया क्षेत्रमा जहाँ केवल 28 सक्रिय हर्गिल्लाको गुँड थियो, अब उनीहरूको संख्या बढेर 200 भन्दा अधिक भएको छ। आज हर्गिल्ला आर्मीले 20,000 भन्दा अधिक सदस्यहरू अनि लगभग 400 स्वयंसेवकहरूसित एक सशक्त जनआन्दोलनको रूप लिइसकेको छ, जसले सङ्कटग्रस्त प्रजातिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ। वन्यजीव संरक्षणको क्षेत्रमा उत्कृष्ट कार्यका लागि डाक्टर पूर्णिमा देवी वर्मनलाई वर्ष 2017 तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दद्वारा नारी शक्ति पुरस्कारले सम्मानित गरिसकिएको छ। यसबाहेक उहाँलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित विटली अवार्ड ग्रीन अस्कर पनि प्रदान गरिएको हो। महिला एवं बाल विकास मन्त्री अन्नपूर्ण देवीले आज महिलाहरूको सुरक्षा अनि सशक्तिकरण सुनिश्चित गर्न सेवा वितरणमा निरन्तर सुधार अनि अधिक सशक्त तथा प्रभावी उपायहरू लागू गर्ने आवश्यकतामाथि बल दिनुभयो। उहाँले त्रिपुरामा केन्द्रका अधिकारीहरूसित बातचित गर्नुभयो। केन्द्रीय मन्त्रीले आज बिहान पवित्र शक्तिपीठ त्रिपुरा सुन्दरी मन्दिरमा पूजा अर्चना समेत गर्नुभयो। उहाँसित पूर्व केन्द्रीय मन्त्री प्रतिमा भौमिक, त्रिपुराका मन्त्री टिङ्कु रोय अनि अन्य स्थानीय गण्यमान्य व्यक्तिहरू पनि उपस्थित थिए। मन्दिर दर्शनपछि केन्द्रीय मन्त्री

0: श्रीले उदयपुरको तोपानियास्थित सखी वान स्टप सेन्टरको निरीक्षण गर्नुभयो। असमको धेमाजी जिल्लामा बाढीले विकराल रूप लिएको छ। 70 भन्दा अधिक गाउँ जलमग्न भएका छन्, जबकि 16 हजार भन्दा अधिक बाढीका कारण प्रभावित भएका कारण कठिन परिस्थितिको सामना गरिरहेका छन्। बाढीका कारण धेरै क्षेत्रहरूमा जनजीवन तथा यातायात पूर्ण रूपले प्रभावित भएको छ। आज दिइएको आधिकारिक जानकारी अनुसार बाढीको गम्भीर स्थितिको जायजा लिन राज्य सरकारका मन्त्री सुशान्त बरगोहाई अनि केशव महन्त धेमाजीको लागि प्रस्थान गरेका छन्। दुई मन्त्रीले राहत एवं बचाव कार्यहरूको समीक्षा गर्नेछन् तथा प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नेछन्। त्यही जोनाई क्षेत्रमा चिली नदीले पनि विनाशकारी रूप लिएको छ। नदीको बढ्दो जलस्तरले 10 भन्दा अधिक गाउँ जलमग्न भएका छन्। बाढीको पानीले धेरै हेक्टर कृषि भूमि डुबेको छ, जसले किसानहरूलाई निकै नोक्सान भएको आशंका छ। प्रशासन प्रभावित क्षेत्रहरूमा राहत एवं बचाव कार्य तेज गर्न जुटेको छ। लगातार वर्षा अनि डिकारी नदीको जलस्तर बढेपछि असमको धेमाजी जिल्ला अन्तर्गत जोनाईमा बाढीको स्थिति उत्पन्न भएको छ। बाढीका कारण जनजीवन प्रभावित भएको छ। केही क्षेत्रमा पानी भरिएको छ भने 15 भन्दा अधिक मानिससहित लगभग 100 गाईबस्तु नदी बीच बनिएको टापुमा फँसेका छन्। स्थानीय सूत्र अनुसार नदीको पानी धेरै जनसङ्ख्या भएको क्षेत्रमा पसेको छ, जसले सडक अनि खेत जलमग्न भएको छ अनि प्रभावित क्षेत्रका धेरै गाउँको सम्पर्क टुटेको छ। तेलमको कोराईबारी चरामा स्थिति गम्भीर भएको छ। मणिपुर पुलिस अनि सुरक्षा बलले राज्यभरि चलाइरहेको विशेष अभियान अन्तर्गत मादक पदार्थको तस्करी, उग्रवादी गतिविधिहरू अनि जबरजस्ती वसुली विरुद्ध ठूलो कार्यवाही गर्दै हेरोइन जफ्त गरेको छ। धेरै उग्रवादीलाई पक्राउ गरिएको छ तथा यातायात नियमको उल्लङ्घनमा पनि कठोर कार्यवाही गरिएको छ। मणिपुर पुलिस मुख्यालयद्वारा आज दिइएको आधिकारिक जानकारी अनुसार थोबल जिल्लाको खोङजोम थाना क्षेत्रमा एक यात्री बसबाट 540 ग्राम संदिग्ध हेरोइन ब्राउन सुगर बरामद गरिएको थियो। मामिलामा बस चालक फरार छन्, जस विरुद्ध पुलिसले अभियान चलाइरहेको छ। एक अन्य मामिलामा सिङजामेई थानामा दर्ता गरिएको प्राथमिकीको आधारमा केसिपीका अध्यक्ष हाओ बिजाम दिलीप सिंह उर्फ ताइबाङबालाई पक्राउ गरिएको छ। अनि मौसम विभागले भोलिसम्म सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालयमा पनि आगामी बुधबारसम्म तीव्र वर्षाको सम्भावना व्यक्त गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: नमस्कार आदरणीय श्रोता, कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँ समक्ष उपस्थित छु, म सञ्चालिका मुना। श्रोता, आज 29 जुन, आज देशभरि राष्ट्रिय तथ्याङ्क दिवस पालन गरिँदैछ। यो दिवस मुख्यत ती महान व्यक्तित्वलाई श्रद्धाञ्जली चढाउँदै मनाइन्छ जो भारतका एक अति प्रसिद्ध तथ्याङ्कविद थिए। तिनलाई भारतमा आधुनिक तथ्याङ्क विज्ञानको जग बसाल्ने व्यक्ति वा भनौ फादर अफ इन्डियन स्ट्याटिस्टिक पनि भनेर भनिन्छ। उनी थिए प्रफुल्ल चन्द्र महालयन बेस। आजको हाम्रो कार्यक्रमको यस अङ्कमा आउनुहोस्, हामी यिनै महान व्यक्तित्व बारे चर्चा गरौँ अनि जनाउ उनको योगदान एवं उपलब्धिहरू बारे। भारतीय तथ्याङ्कका पिता प्रफुल्ल चन्द्र महालयन बेस केवल एक गणितज्ञ मात्र थिएनन्, उनी एक दूरदर्शी योजनाकार, शिक्षाविद र समाजसेवी पनि थिए। उनी भारतमा आधुनिक तथ्याङ्क विकासको जग बसाल्ने व्यक्ति हुन्। तथ्याङ्क भन्नाले के बुझिन्छ त भन्ने प्रश्नमा श्रोता, कुनै पनि देशको विकासको योजना बनाउन तथ्याङ्क बिना सम्भव छैन। कति उत्पादन भयो, कति मानिस गरिब छन्, कुन क्षेत्रमा कति लगानी गर्ने, यी सबै कुराहरू तथ्याङ्कले बताउने गर्दछ र यसैको आधार विकास गर्ने व्यक्ति हुन् प्रफुल्ल चन्द्र महालयन बेस। उनले बनाएको मालान्वीज दूरी र दोस्रो पञ्चवर्षीय योजनाको मोडलले भारतको आर्थिक इतिहासमा सकारात्मक परिवर्तन ल्याएको थियो। यिनको जन्म सन् 1893 जुनमा नै, अर्थात् भनौँ आजकै दिनमा, बङ्गालको कलकत्तामा भएको थियो। उनको परिवार शिक्षा प्रेमी थिए। उनका बाजे गुरुदास ब्यानर्जी कलकत्ता विश्वविद्यालयका उपकुलपति थिए। बाल्यकालदेखि नै प्रफुल्ल गणित र विज्ञानमा तेज थिए। उनले प्रेसिडेन्सी कलेजबाट भौतिकी शास्त्रमा स्नातक गरे। त्यसपछि उच्च शिक्षाका निम्ति इङ्ल्यान्डको क्याम्ब्रिज विश्वविद्यालय गए। क्याम्ब्रिजमा उनले भौतिक शास्त्र पढे पनि उनले त्यहाँका पुस्तकालयहरूमा बसेर तथ्याङ्कका पुस्तकहरू पढ्न थाले। त्यहाँ उनको भेट प्रसिद्ध जीव विज्ञानी डाक्टर रोनाल्ड फिसरसँग भयो। फिसरबाट

तथ्याङ्कको गहिरो ज्ञान लिए। सन् 1919 उनी भारत फर्किए र प्रेसिडेन्सी कलेजमै भौतिक शास्त्र पढाउन थाले। तर उनको मन भने तथ्याङ्कमा नै थियो। कलेजमा बसेर उनले बंगालको मौसम, बाढी, नदीको पानीको स्तर जस्ता कुराहरूको तथ्याङ्कन संकलन गर्ने गर्थे। भालान्विसले चाँडै बुझे कि भारत जस्तो ठूलो र विविध देशको लागि वैज्ञानिक तथ्याङ्क संकलनको प्रणाली चाहिन्छ। सन् 1931 उनले कलकत्तामा भारतीय तथ्याङ्क संस्थान अर्थात् आईएसआई स्थापना गरे। सुरुमा एउटा सानो कोठाबाट सुरु भएको थियो। आज त्यही संस्थान विश्वकै नाम चलेको तथ्याङ्क विश्वविद्यालय बनिसकेको छ। भारतीय तथ्याङ्क संस्थान अर्थात् भनौ इन्डियन स्ट्याटिस्टिक इन्स्टिट्युसनले जम्मा 3 प्रमुख कामहरू गरे, जसमा यसले भारतमै पहिलो पटक तथ्याङ्कको डिग्री र अनुसन्धान सुरु गर्यो। भारतको जनसङ्ख्या, खेती, उद्योग, बेरोजगारी जस्ता विषयहरूमा वैज्ञानिक सर्वेक्षण गर्यो र पञ्चवर्षीय योजना बनाउन सरकारलाई तथ्याङ्कको आधारमा सल्लाह दियो। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतीय तथ्याङ्कका पिता पीसी महलान्विस बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

मुना स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौ भारतीय तथ्याङ्कका पिता पीसी मालवन बीज बारे। मालान्विसले विज्ञानलाई दिएको सबैभन्दा ठूलो उपहार हो मालान्विस दूरी। एउटा गणितीय सूत्र हो जसले दुई समूहको डाटा बीचको फरक मापन गर्छ। साधारण दूरीले कलकत्तादेखि दिल्ली कति किलोमिटर छ भनेर भन्छ, तर मालान्विसको दूरीले कलकत्ताका मानिस र दिल्लीका मानिसहरूको उचाइ, तौल, खानपिनको बिमामा कति फरक छ आदि आदि नाप्ने गर्छ। यो सूत्र आज पनि डाक्टरहरूले बिमारीको रोग पत्ता लगाउन, ब्याङ्कले ऋण दिने कि नदिने छुट्याउन, कम्प्युटरले अनुहार चिन्न प्रयोग गर्छ। उनले यो सूत्र सन् 1936 बङ्गालका आदिवासीहरूको शरीरको मापनको डाटा विश्लेषण गर्न बनाएका थिए। त्यहीबाट यो विश्वभरि फैलियो। भारत स्वतन्त्र भएपछि देशको विकासको लागि 5-5 वर्षको योजना बनाउने काम सुरु भयो। पहिलो पञ्चवर्षीय योजना खेतीमा केन्द्रित थियो, तर जवाहरलाल नेहरूले महान्विसलाई सोधे छिटो औद्योगिक विकास कसरी गर्ने भनेर। त्यसपछि महान्विसले सन् 1953 महान्विस मोडल बनाए। यो मोडल दोस्रो पञ्चवर्षीय योजनाको आधार बन्यो। यस मोडलको मुख्य विचारहरूमा फलाम, स्टिल, मसिन, सिमेन्ट जस्ता उद्योग पहिले बनाउने, किनभने यिनै उद्योगहरूले अरू उद्योग बनाउने काम गर्छ भनेर उनले भने। दोस्रो, कति लगानी गर्दा कति उत्पादन बढ्छ भनेर गणितको सूत्रले हिसाब गरियो। यो संसारमै पहिलो पटक थियो। र तेस्रो, खेतीलाई उनले बिर्सिएन तर उद्योगलाई मुख्य

जोड़ दिए। यही मॉडल का कारण भिलाई, दुर्गापुर, राउकेरा जस्ता ठूला ठूला स्टील प्लांटहरू भारतमा बने। भारतले औद्योगिक देश बन्ने जग यहीबाट नै बसाल्यो। प्रधानमन्त्री नेहरूले उनलाई भारतको योजनाको वास्तुकार भनेर भनेका थिए। मालन्वीसको अर्को ठूलो योगदान नमुना सर्वेक्षण हो। भारतमा त्यस्ता 40 करोड मानिस थिए, सबैलाई सोधेर तथ्याङ्क निकाल्न सम्भव थिएन। उनले भने वैज्ञानिक तरिकाले 1 लाख मानिसलाई सोधेर पुरै देशको तस्विर निकाल्न सकिन्छ। उनको नेतृत्वमा राष्ट्रिय नमुना सर्वेक्षण अर्थात् एनएसएस सुरु गरियो। आज पनि भारत सरकारले गरिबी, बेरोजगारी, उपभोगहरूको तथ्याङ्क यही एनएसएस मार्फत नै निकाल्ने गर्छ। यो महालन्वीसको नै देन हो। उनले प्रमाणित गरे कि सही विधिले सानो नमुनाबाट पनि ठूलो सत्य पत्ता लगाउन सकिन्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतीय तथ्याङ्कका पिता पीसी महालन्वीस बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतीय तथ्याङ्कका पिता पीसी महालनोबिस बारे। महालनोबिस कडा अनुशासनका मानिस थिए, तर धेरै सरल र मिलनसार पनि थिए। उनलाई पीसी महालनोबिस भनेर सबैले आदर गर्थे। उनले रविन्द्रनाथ ठाकुरसँग पनि काम गरे। शान्तिनिकेतनमा तथ्याङ्क प्रयोगशाला खोल्न उनले ठूलो सहयोग गरे। उनी मानिसको उचाइ नापेर मानव शास्त्रको अनुसन्धान गर्थे। उनले भारतीय जनजातिको शारीरिक विशेषता पहिलो पटक वैज्ञानिक तरिकाले रेकर्ड गरे र संख्या नामक तथ्याङ्कको जर्नल पनि उनले सुरु गरे। यस्ता महान व्यक्तित्व साल 1972 28 जुनको दिन यो संसारबाट विदा भएर गए। उनको जीवनको कथाले हामीलाई के सिकाउँछ भने, एउटा व्यक्तिले गणित जस्तो सुख विषयलाई पनि देशको विकासको हतियार बनाउन सक्छ। आज हामीले जे पनि योजना बनाउँछौँ त्यसको आधार तथ्याङ्क नै हो। विभिन्न प्रकारको महामारीमा कति खोप चाहिन्छ, बाढी जस्ता प्राकृतिक आपदाको स्थितिमा कति राहत सामग्री चाहिन्छ, यी जम्मै कुराहरू तथ्याङ्कले नै आंकलन गरिन्छ। यो सबैको बाटो देखाउने पहिलो भारतीय नै महालनोबिस थिए। भारत सरकारले उनको जन्मदिन 29 जुनलाई राष्ट्रिय तथ्याङ्क दिवसको रूपमा मनाउने गर्छ। हरेक वर्ष नयाँ तथ्याङ्कविदलाई महालनोबिस पुरस्कार दिइन्छ। अन्तमा महालनोबिस केवल तथ्याङ्कका पिता होइन, उनी आधुनिक भारतका योजनाकार पनि हुन्। उनले सिकाए कि अनुमानले होइन तथ्याङ्कले देश चल्छ। हामी सबैले उनको जीवनबाट प्रेरणा लिनुपर्छ र विज्ञान र गणितको क्षेत्रमा प्रगति गरेर आफ्नो देशलाई अगाडि बढाउनु पर्छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतीय तथ्याङ्कका पिता प्रफुल्ल चन्द्र महालनोबिस बारे। यस्ता महान व्यक्तित्वलाई उनको जन्म जयन्तीको अवसरमा कोटी कोटी नमन गर्दै अब भने म कार्यक्रमबाट उजेल हुन चाहे। कार्यक्रमको अर्को अङ्कमा यहाँ समक्ष फेरि उपस्थित हुनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ, र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालिनी गरौँ, जसमा वार्ताको विषय रहनेछ जीवनको उपहार अङ्गदान। श्रोता, मानव जीवनमा सबैभन्दा ठुलो दान के होला भन्ने प्रश्नमा पैसाको दान, शिक्षाको दान, रक्तदान, यी सबै महान छन्। तर अङ्गदान पनि यस्तै महान दानहरू मध्ये एक हो। अङ्गदान भनेको आफ्नो अङ्गहरू जस्तै मृगौला, कलेजो, मुटु, आँखा, फोक्सो आदि जस्ता अङ्गहरू मृत्युपछि वा जीवितै हुँदा अर्को मानिसलाई दिनु हो। एकजना अङ्गदाताले 8 जनासम्मको ज्यान बचाउन सक्छ र 50 भन्दा बढी मानिसहरूको जीवनलाई सहज बनाउन सक्छ। यसैले अङ्गदानलाई जीवित भगवान बन्ने बाटो भनेर पनि भनिन्छ। आज विज्ञानले धेरै प्रगति गरिसकेको छ। मुटु बिग्रिएपछि, मृगौला फेल भएपछि मानिसको ज्यान बचाउन अङ्ग प्रत्यारोपण जस्ता चिकित्साहरूको विकास गरिसकेको छ। तर यी सब व्यर्थ छन् जबसम्म हामीले अङ्गदानबारे सोच्दैनौँ। अङ्गदान बिना यो सब असम्भव छ। अङ्गदान दुई प्रकारका हुन्छन्। पहिलो हो मृत्युपछिको अङ्गदान। दुर्घटना वा ब्रेन डेड भएर मृत्यु भएका व्यक्तिहरूको मुटु, कलेजो, मृगौला, फोक्सो, अग्नाशय, आँखा जस्ता अङ्गहरू निकालेर अर्को बिमारीलाई प्रत्यारोपण गरिन्छ। ब्रेन डेड भनेको मस्तिष्कले काम गर्न छाडेको अवस्था हो। श्रोता, शरीर मसिनको सहारामा भए पनि अङ्गहरू 24-48 घण्टासम्म स्वस्थ रहन्छ। यही समयमा अङ्ग निकाली प्रत्यारोपण गरिन्छ। त्यस्तै गरी दोस्रो प्रकारको जीवित व्यक्तिबाट अङ्गदान। एकजना स्वस्थ व्यक्तिले आफ्नो मृगौला वा कलेजोको भाग आफ्नो नजिकको आफन्तलाई दिन सक्छ, किनभने हामीसँग 2 मृगौला हुन्छन्। एउटाले पनि काम गर्छ, कलेजो पनि 60% काटेर दिए पनि फेरि बढ्छ। त्यसरी हामीले यी दुई प्रकारले अङ्गदान गर्न सक्छौँ। आँखाको दानमा भने आँखाको कर्निया भाग मात्र निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गरिन्छ। यसो हुँदा मृत व्यक्तिबाट आँखा पुरै निकालिँदैन। कर्निया दान गर्ने व्यक्तिको अनुहारमा कुनै फरक पर्दैन।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ जीवनको उपहार अङ्गदान बारे। अङ्गदान किन जरुरी छ त भन्ने प्रश्नमा आज हरेक वर्ष हजारौँ मानिसहरूको मृगौला फेल भइरहेको हामीले सुन्न सक्छौँ। यसरी उनीहरू डायलिसिस गरेर बाँच्नु परिरहेको अवस्था हुन्छ। यसरी बाँच्नु भनेको बिस्तारै मर्नु जस्तै हो। नयाँ मृगौला पाए 20-25 वर्षसम्म सहज जीवन ती व्यक्तिले बिताउन सक्छन्। त्यसरी नै हेपाटाइटिस, मदिरा सेवन, दुर्घटनाले कलेजोहरू मुटु बिग्रेका व्यक्ति

औषधिले निको हुँदैनन्, नयाँ अङ्ग पाए मात्र उनीहरू बाँच्न सक्छन्। त्यसैले यस्ता अङ्गहरूको दान पनि अति नै महत्वपूर्ण हुन्छ। त्यस्तै गरी विश्वमा लाखौं मानिसहरू कर्निया रोगले अन्धो छन्। अर्को व्यक्तिको कर्निया पाएर 45 मिनटको अपरेशनले मात्रै ती अन्धो मानिसहरूले संसार देख्न सक्छन्। त्यसैले गर्दा यस्ता अङ्गहरूको दान गरेर हामीले अर्को व्यक्तिलाई जीवनदान दिन सक्छौँ। तर समस्या के छ भने आज अङ्ग चाहिने बिमारीहरू धेरै छन्, तर दाताहरू भने धेरै कम रहेको छ। त्यसैले आँकडा अनुसार हरेक दिन 20 जना मानिसहरू अङ्ग नपाएर नै प्राण त्याग्ने गर्छन्। त्यसैले अङ्गदानको सचेतना फैलाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ जीवनको उपहार अङ्गदान बारे। यसबारे यहाँहरूसँग पुनः चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ जीवनको उपहार अङ्गदान बारे। अङ्गदानका फाइदा र महत्वहरूबारे चर्चा गर्न पर्दा श्रोता, मानवताको सबैभन्दा ठूलो सेवा हो अङ्गदान। पैसा दिएर पनि मुटु किन्न सकिँदैन, तर एउटा दाताको मुटुले अर्को व्यक्तिलाई नयाँ जीवन दिन्छ। यसभन्दा ठूलो पुण्यहरू के नै हुन्छ र? हिन्दू धर्ममा आत्मा नश्वर छ, शरीर नश्वर छ भनिन्छ। मरेपछि शरीर माटो हुन्छ वा जल्छ, त्योभन्दा मरेर पनि कसैको काम लाग्यो भने त्यो शरीर सार्थक हुन्छ। यसले शोकलाई सार्थकता प्रदान गर्छ। आफ्नो आफन्तजनहरू दुर्घटनामा परि मृत्यु हुँदा हाम्रो मन टुक्रेर जान्छ। त्यो समयमा ती मृत व्यक्तिको अङ्गहरू हामीले कसैलाई दान गर्छौँ भने ती व्यक्ति जसले त्यो अङ्गहरू प्रत्यारोपण गरी प्रयोग गर्छन् उनीहरूमा हाम्रा आफन्तजनहरू बाँचिरहेका छन् भन्ने हामीलाई अनुभव हुन्छ। यसरी यसले हाम्रो शोकलाई पनि सान्त्वना प्रदान गर्छ। त्यस्तै गरी अङ्गदान गर्ने परिवारको सम्मान समाजमा बढेर जान्छ। यसले अरूलाई पनि अङ्गदान गर्न प्रेरणा दिन्छ। अङ्गदान गर्ने प्रक्रिया के हो, अङ्गदान कसरी गरिन्छ भन्ने प्रश्नमा, अङ्गदान गर्नु धेरै सजिलो छ श्रोता। सर्वप्रथम त हामीले संकल्प लिनुपर्ने हुन्छ, परिवारमा कुरा गर्नुपर्ने हुन्छ। मरेपछि मेरो अङ्गदान गर्नुहोस् भनेर आफ्नो परिवारलाई भन्नुपर्ने हुन्छ, किनभने मृत्युपछि परिवारको सहमति बिना अङ्ग निकाल्न सकिँदैन। दोस्रो कुरा, पञ्जीकरण गर्नुपर्ने हुन्छ। त्यसरी नै दुर्घटना भएर ब्रेन डेड भएको खण्डमा अस्पतालले परिवारसँग अङ्गदानको कुरा गर्छ। पहिले नै यदि व्यक्ति सहमति भए डाक्टरले यो कार्य छिटो गर्न सक्छन्। आँखा दान गर्न मृत्यु भएको 6 घण्टाभित्र नजिकको आँखा ब्याङ्कलाई सम्पर्क गर्नुपर्ने हुन्छ। अङ्गदानका केही कानुनी पक्षहरू पनि छन्, यी कानुनी पक्षहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्ने हुन्छ। अन्तमा भन्नुपर्दा, अङ्गदान मृत्युपछिको जीवन हो। हामी जन्मन्दा खाली हात आयौँ, मर्दा पनि खाली हात नै जानेछौँ, तर बीचमा हामीसँग भएको एउटा सानो अङ्गले कसैको अन्धकार जीवन उज्यालो बनाउन सक्छ। कविहरूले भन्छन्, आफ्नो लागि बाँच्न त सबै बाँच्छन्, अरूको लागि बाँच्ने विरलै हुन्छन्। अङ्गदाता साँच्चै विरलै र महान हुन्छन्। एकजना व्यक्तिको मृत्युले 8 जनालाई नयाँ जीवन दिनु भनेको चमत्कार भन्दा कम होइन श्रोता। हामी सबैले आजै यसबारे सोच्नुपर्ने हुन्छ र अङ्गदान जस्तो महापुण्य प्राप्त गर्ने अवसर आफैले आफैलाई दिन पर्ने हुन्छ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम जसमा आज हामीले चर्चा गर्यौं जीवनको उपहार अङ्गदान बारे। र यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अबलाई भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: र अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। हरियाणा र राजस्थान बीचको 3 दशक पुरानो यमुना जल बाँडफाँड परियोजनालाई स्वीकृति दिएको छ। सर्वोच्च न्यायालयले राम मन्दिर दान मुद्दामा कथित वित्तीय अनियमितताको अदालतको निगरानीमा जाँचको माग गर्ने जनहित याचिकामा तत्काल सुनवाई गर्न अस्वीकार गरेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 10 को वर्तमान ब्याजलाई त्रिभाषा नीतिबाट छुट दिएको छ। सरकारले व्यापार गर्नलाई सहजता बढाउन सुधार सूचना तन्त्र शुरू गरेको छ। दिल्लीमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण भोलिदेखि शुरू हुनेछ र फिफा फुटबल विश्वकपको पहिलो नकआउट चरणमा क्यानाडाले दक्षिण अफ्रिकालाई 1-0 पराजित गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको 2 रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा राष्ट्रपतिले सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल र राज्य तथा केन्द्र शासित प्रदेश पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। यो पुरस्कार असाधारण बहादुरीको प्रदर्शन गर्ने सैनिकहरूलाई दिने गरिन्छ। यसअघि राष्ट्रपतिले यस महिनाको 8 तारिक राष्ट्रपति भवनमा रक्षा अलङ्करण समारोहको पहिलो चरणमा वीरता पुरस्कार प्रदान गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको आफ्नो 3 दिवसीय सफल भ्रमण समाप्त गरेर भारतको लागि प्रस्थान गर्नुभएको छ। आफ्नो भ्रमणको अन्तिम दिन श्री मोदीले भिक्टोरिया स्थित नवशक्ति वी नयगर मन्दिरमा दर्शन गर्नुभयो र पूजा अर्चना गर्नुभयो। उहाँले त्यहाँ बसोबास गर्ने भारतीय प्रवासीहरूसित पनि भेटवार्ता गर्नुभयो। पछि प्रधानमन्त्रीले पीस पार्कमा स्थित महात्मा गान्धीको प्रतिमामा पुष्पाञ्जली अर्पित गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा हरियाणा र राजस्थान बीचको जल बाँडफाँड सम्झौतालाई लिएर एक बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा केन्द्रीय जल शक्ति मन्त्री श्री आर पाटिल, हरियाणाका मुख्यमन्त्री

0: र राजस्थानका अन्य जल संकटग्रस्त क्षेत्रहरूको पिउने पानीको आवश्यकताको दीर्घकालीन समस्यालाई समाधान सुनिश्चित गर्नेछ। उहाँले भन्नुभयो यस विषयमा विगत केही वर्षदेखि लगातार छलफल भइरहेको थियो र यसै महिनाको 23 तारिकमा भएको बैठकमा दुवै राज्यहरूबीच परियोजनाको कार्यान्वयन ढाँचामा सहमति भएको थियो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले आज त्रिभाषा नीतिमा दिशानिर्देश जारी गर्यो। बोर्डले कक्षा 10 वर्तमान ब्याचले नयाँ भाषा नीति पालन गर्नु नपर्ने बताएको छ। बोर्डले यो पनि भनेको छ कि कक्षा 7, 8 र 9 अध्ययनरत वर्तमान ब्याचका विद्यार्थीहरूले कक्षा 10 पुगेपछि तेस्रो भाषामा बोर्ड परीक्षा दिन आवश्यक पर्ने छैन। बोर्डले कक्षा अनुसारको संसाधन सामग्री समयबद्ध तरिकाले उपलब्ध गराइने जनाएको छ। सर्वोच्च न्यायालयले आज श्री राम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टले प्राप्त गरेको दानमा भएको कथित वित्तीय अनियमितताको अदालतको निगरानीमा जाँच र फोरेन्सिक अडिटको माग गर्दै दर्ता गरिएको जनहित याचिकामा तत्काल सुनवाई गर्न अस्वीकार गरेको छ। न्यायमूर्ति एमएम सुन्दरेश र शील नागुको पीठले याचिकाको तात्कालिकतामाथि प्रश्न उठाउँदै ग्रीष्मकालीन अवकाशपछि अदालत पुनः खोल्दा याचिकालाई सूचीबद्ध गर्न निर्देश दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। सरकारले विधिक मापन अधिनियम 2009 अन्तर्गत सुधार सूचना व्यवस्था लागू गरेको छ। यो प्रावधान जनविश्वास अधिनियम 2026 माध्यमले लागू गरिएको छ। यस अन्तर्गत पहिलो पटक निर्दिष्ट प्रक्रियात्मक वा विनियामक नियमहरू उल्लङ्घन गर्ने कारोबारीहरूलाई कुनै पनि दण्डात्मक कार्यवाही गर्नु अघि आफ्नो गल्ती सच्याउने अवसर दिनेछ। सुन्नुहोस् एक रिपोर्ट।
1: उपभोक्ता मामलों के मंत्रालय ने कहा कि इस सुधार का उद्देश्य व्यापार सुगमता बढ़ाना, स्वैच्छिक अनुपालन को प्रोत्साहित करना, अनावश्यक मुद्दों को कम करना और विश्वास आधारित नियामकीय ढांचे को मजबूत करना है। मंत्रालय ने बताया कि नई व्यवस्था के अंतर्गत विधिक मापन अधिकारी संबंधित संस्थान को सुधार सूचना जारी कर कमियों को दूर करने के लिए उचित समय देंगे। यदि निर्धारित अवधि के भीतर सुधार कर लिया जाता है तो दंडात्मक और कानूनी कार्रवाई से बचा जा सकता है। मंत्रालय ने कहा कि ये व्यवस्था निर्माताओं, आयातकों, पैकरों, डीलरों, मरम्मतकर्ताओं, व्यापारियों, लघु और मध्यम उद्यमों और अन्य विनियमित संस्थाओं पर लागू होगी। मंत्रालय ने कहा कि ये सुधार उपभोक्ता संरक्षण को कमजोर किए बिना पारदर्शी और कारोबार अनुकूलन नियामकीय व्यवस्था सुनिश्चित करने की दिशा में एक महत्वपूर्ण कदम है। विष्णु की रिपोर्ट के साथ समाचार कक्ष से शक्ति सिंह।
0: उपराष्ट्रपति तथा राज्यसभाका सभापति सीपी राधाकृष्णनले आज नयाँ दिल्ली स्थित संसद भवनमा राज्यसभाका 8 नवनिर्वाचित र पुनः निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो। यी सदस्यहरूमा कर्नाटकबाट कंग्रेस अध्यक्ष मल्लिका अर्जुन खड्गे र भाजपाका एम नागराज, पंजाबबाट भाजपा नेता तरूण चुक, गुजरातबाट मानसिंह मेरामन परमार र जितेन्द्र मेघजी भाई कंजेरिया, राजस्थानबाट डाक्टर अलका सिंह, मणिपुरबाट अधिकारी मयुम शारदा देवी र महाराष्ट्रबाट एनसीपी नेता राजेन्द्र हिरालाल जैन सामेल छन्। सो अवसरमा राज्यसभाका उपसभापति हरिवंश, संसदीय मामिला मन्त्री किरेन रिजिजू र स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा पनि उपस्थित हुनुहुन्थ्यो। दिल्लीमा घर घर गएर मतदाताहरूलाई मतदाता गणना प्रपत्र वितरित गर्ने कार्य भोलिदेखि सुरु हुनेछ। दिल्लीका मुख्य निर्वाचन अधिकारी अशोक कुमारले आज नयाँ दिल्लीमा संवाददाता सम्मेलनमा यो जानकारी दिनुभएको हो। उहाँले भन्नुभयो बुथ स्तरीय अधिकारी बीएलओले भोलिदेखि 29 घर घर गएर मतदाता गणना प्रपत्र वितरित गर्ने हुनेछ अनि पात्र मतदाताहरूबाट पूर्ण रूपले भरिएको आवेदन पत्र एकत्रित गर्नुहुनेछ। ओडिसाको पवित्र शहर पुरीमा आज अद्वितीय आध्यात्मिक उत्साहको माहौल थियो। पुरीमा लाखौं श्रद्धालुहरू वार्षिक देव स्नान पूर्णिमाको लागि भेला भएका छन्। सुन्नुहोस् एक रिपोर्ट।
2: आज पुरी में लाखों भक्तों ने भगवान जगन्नाथ के पवित्र देवस्नान पूर्णिमा समारोह देखा, जो इस साल की

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो हिन्दीमा देशभक्ति गीत र अघिल्लो क्रममा अब हामी प्रस्तुत गर्न लागिरहेका छौँ विज्ञान दर्पण कार्यक्रम।